0: پیدائش پر خراج عقیدت پیش کیا جا رہا ہے۔ خام تیل کی قیمتوں میں اچھال کے تناظر میں سینسیکس میں تقریباً 1000 پوائنٹس کی گراوٹ آئی ہے، نفٹی بھی 299 پوائنٹ نیچے آ گیا، اور جاپان میں جاری ایشیائی کھیلوں میں آج خواتین کے 25 میٹر پسٹل مقابلے اور انڈر 78 کراش مقابلے میں بھارت نے چاندی اور کانسے کے تمغے جیتے ہیں۔ اب خبریں تفصیل سے۔ سپریم کورٹ نے 2000 روپے سے زیادہ کے پرسن ٹو مرچنٹ یعنی بعض یو پی آئی لین دین پر ایم ڈی آر یعنی مرچنٹ ڈسکاؤنٹ ریٹ نافذ کرنے کے مرکزی سرکار کے فیصلے پر روک لگانے سے انکار کر دیا ہے۔ ان چارجز کا اطلاق اگلے مہینے کی 15 تاریخ سے ہونا ہے۔ 2000 روپے سے زیادہ کی یو پی آئی ادائیگی پر ایم ڈی آر نافذ کیے جانے کو چیلنج کرنے سے متعلق ایک درخواست کی سماعت کرتے ہوئے عدالت عالیہ نے کہا کہ معاملہ قانونی اعتبار سے کم لیکن تکنیکی لحاظ سے زیادہ ہے۔ سپریم کورٹ نے مرکز اور دیگر متعلقہ فریقوں کو ہدایت دی ہے کہ وہ 4 ہفتے کے اندر اندر اپنے جوابی حلف نامے داخل کریں۔ بینک یونینوں کے یونائیٹڈ فورم نے اعلان کیا ہے کہ بینکوں کی مجوزہ 3 روزہ ملک گیر ہڑتال جو آج سے شروع ہونا تھی ملتوی کر دی گئی ہے۔ بھارتی بینکوں کی ایسوسی ایشن آئی بی اے کے ساتھ سمجھوتا ہونے کے بعد اس سلسلے میں فیصلہ کیا گیا ہے۔ ایک سوشل میڈیا پوسٹ پر آل انڈیا بینک ملازمین ایسوسی ایشن نے کہا ہے کہ یہ فیصلہ کل رات بھارتی بینکوں کی ایسوسی ایشن اور 7 بینک یونینوں کے متحدہ فورم کے درمیان ہڑتال سے متعلق معاملات پر میٹنگ کے بعد کیا گیا۔ اس سے قبل بینک یونینوں کے متحدہ فورم اور سرکاری ملکیت کے بینکوں کی بعض دیگر یونینوں اور انجمنوں نے 28 سے 30 ستمبر تک پورے ملک میں 3 دن کی ہڑتال کا نعرہ دیا تھا۔ پاکستان میں دہشت گردوں کے ٹھکانوں پر بھارت کی سرجیکل سٹرائکس کو آج 10 سال مکمل ہو رہے ہیں، جس سے دنیا کے سامنے دہشت گردی سے نمٹنے کی نریندر مودی سرکار کی پالیسی کی ایک نئی مثال قائم ہوئی تھی۔ سال 2016 میں 28 اور 29 ستمبر کو بھارتی فوج نے پاکستان کے قبضے والے جموں و کشمیر کے علاقے میں کنٹرول لائن کے اس پار دہشت گردوں کے لانچ پیڈز کو نشانہ بناتے ہوئے سرجیکل سٹرائکس کی تھیں۔ اری میں دہشت گردانہ حملے کے تناظر میں براہ راست اور فیصلہ کن فوجی کارروائی کے تحت یہ آپریشن انجام دیا گیا تھا۔ اری کے حملے میں 19 بھارتی فوجیوں کی جان گئی تھی۔ کل آکاشوانی پر من کی بات پروگرام میں وزیر اعظم نریندر مودی نے دہشت گردوں کے ٹھکانوں کے خلاف 2016 کی سرجیکل سٹرائک کو ایک تاریخی سنگ میل قرار دیا۔ جناب مودی نے کہا کہ سرجیکل سٹرائک سے کنٹرول لائن کے اس پار کارروائی انجام دینے میں بھارتی فوج کا رول اجاگر ہوا۔
1: 10 ورش پہلے 28-29 ستمبر 2016 کو بھارتی سینا نے پاکستان میں آتنکی ٹھکانوں پر سرجیکل سٹرائک کی تھی۔ ایل او سی کے اس پار جا کر ہمارے ویر جوانوں نے جس طرح آتنکواد کے خلاف کاروائی کی تھی وہ دیکھ دنیا حیران تھی۔ سرجیکل سٹرائک نے ڈنکے کی چوٹ پر پوری دنیا کے سامنے بھارت کی آتنکواد ویرودھی نیتی کا ایک نیا ادھارن پرستت کیا تھا۔
0: محنت اور روزگار کے محکمے کے مرکزی وزیر ڈاکٹر منسوخ مانڈویا نے آج کہا ہے کہ ملک کے 100 کروڑ سے زیادہ لوگوں کو سماجی تحفظ کے دائرے میں لایا گیا ہے۔ ان میں 60 کروڑ سے زیادہ شہریوں کے لیے 5 لاکھ روپے کا صحت سے متعلق کوریج، 25 کروڑ افراد کے لیے ای ایس آئی سی کے تحت صحت کی دیکھ بھال کی یقینی فراہمی، 80 کروڑ سے زیادہ افراد کو مفت اناج اور کسانوں خواتین کو مالی مدد شامل ہے۔ وزیر موصوف نئی دلی میں صنعتی رابطوں اور لیبر اور اوارڈ سے متعلق قومی کانفرنس سے خطاب کر رہے تھے۔
2: ہم 25 کروڑ لوگوں کو ایس آئی سی کی ہیلتھ سیکورٹی دے رہے ہیں، 80 کروڑ لوگوں کو مفت اناج دے رہے ہیں، 10 کروڑ کسان کے اکاؤنٹ میں ہر 4 مہینے 2000 روپیہ ڈالتے ہیں۔ آج دیش کے 10 اسٹیٹ ایسے ہیں جو مہیلا کے اکاؤنٹ میں پرتی مہینے کوئی نہ کوئی 2000, 1500, 1200 ایسی اماؤنٹ ڈالتے ہیں۔ تو میں نے کہا کہ کیا سوشل سیکورٹی کا پارٹ نہیں بن سکتا اور کیلکولیشن چالو کرا، تو انہوں نے سویکارا کہ انڈیا آج 101 کروڑ یعنی کہ 68% لوگوں کو سوشل سیکورٹی دیتا ہے۔
0: سپریم کورٹ نے دلی قومی راجدھانی خطے میں ایک چلتی بس میں ایک نابالغ لڑکی کی مبینہ اجتماعی آبروریزی کا یہ کہتے ہوئے اپنے طور پر نوٹس لیا ہے کہ اس طرح کے واقعات سے قانون نافذ کرنے والے حکام کی ناکامی اجاگر ہوتی ہے۔ جسٹس جے بی پردیوالا اور جسٹس ونود چندرن پر مشتمل ایک بینچ نے کہا کہ ناکافی روشنی، خراب نگرانی اور دیگر ضروری انتظامی سہولیات کے فقدان کی وجہ سے پارکوں اور بسوں سمیت عوامی مقامات کو بڑے خطرے والے زون نہیں بننے دیا جا سکتا۔ गुज़श्ता महीने 16 साल की एक लड़की ग्रेटर नोएडा में एक स्लीपर बस में सवार हुई थी, जिसकी बस के कंडक्टर और ड्राइवर ने मुबैना आबरूरेजी की थी। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। गंगटोक सिक्किम और लिहोगोम्पा त्वांग अरुणाचल प्रदेश से तलबा के ग्रुपों ने आज राष्ट्रपति भवन में सदर जमहूरिया द्रौपदी मुर्मू से मुलाकात की। ये तलबा कौमी यकजहती टूर के हिस्से के तौर पर राष्ट्रपति भवन पहुंचे। मुल्क आज अजीम इनकलाब पसंद शहीद आजम भगत सिंह का 119वां यौम पैदाइश मना रहा है। आज ही के दिन 1907 में भगत सिंह पंजाब के लायलपुर जिले के बांगा गांव में पैदा हुए, जो अब पाकिस्तान में है। वजीर आजम नरेंद्र मोदी और वजीर दिफा राजनाथ सिंह ने भगत सिंह को खराज अकीदत पेश किया है। सोशल मीडिया की एक पोस्ट पर जनाब मोदी ने कहा कि भगत सिंह की गैर मामूली शुजात और बहादुरी ने आज़ादी की तहरीक में एक नई जान फूंकी थी। वजीर आजम नरेंद्र मोदी अवामी खिदमत के 25 साल मुकम्मल कर रहे हैं। जन सेवा से देश सेवा के मंत्र और पुख्ता अज़्म के साथ ये सफर आगे बढ़ा है और ये सिलसिला आज भी जारी है। अपनी खसूसी सीरीज के तहत आज हम इस बात का तस्करा कर रहे हैं कि तलाक के सलासा के कानून से किस तरह मुस्लिम खवातीन की जिंदगी में तब्दीली आई है।
3: नरेंद्र मोदी सरकार ने मुस्लिम खवातीन की जिंदगी में उम्मीद और सलामती का एहसास लाने के लिए काम किया है, जिन्हें तीन तलाक या तलाक़े सालसा के रिवाज के वजह से दुश्वार हालात में छोड़ दिया गया था। तलाक़े सलासा के खिलाफ कानून बनाकर नरेंद्र मोदी सरकार ने यह दिखा दिया है कि सियासी कुव्वते इरादी के साथ कानून के जरिए उन समाजी रस्मों रिवाज पर तवज्जो दी जा सकती है जिनका लोगों पर नामुवाफिक असर पड़ता है। वजीर आजम नरेंद्र मोदी ने भी कहा है कि मजकूरा कानून भारतीय आइन के ऐन मुताबिक मुस्लिम खवातीन को बराबर के हुकूक देता है। कानून बनने के बाद से साल के दौरान तलाक़े सलासा के मामलात में 80% से ज़्यादा की गिरावट देखने में आई है। तीन तलाक की रोकथाम से मुतालिक कानून के तहत मुस्लिम खवातीन को कानूनी तहफ़ मिल गया है, जो इससे पहले समाजी दबाव की वजह से खामोशी इख्तियार किए रहती थी। लखनऊ से सुशील चंद तिवारी की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं शोएबा।
0: खाम तेल की कीमतों में उछाल के तनाजुर में मुल्क के शेयर बाजारों में तकरीबन 1.3% की गिरावट देखने में आई है। सेंसेक्स में तकरीबन 1000 पॉइंट्स की गिरावट आई और ये 72,972 पर आ गया। इसी तरह निफ्टी भी 299 पॉइंट्स की गिरावट के साथ 22,842 पर आ गया। एशियन गेम्स 2026 में आज खवातीन के 25 मीटर पिस्टल इनफरादी मुकाबले में भारत की ईशा सिंह ने चांदी का तमगा जीता। 21 साला निशानेबाज ने 38 पॉइंट्स के साथ दूसरा मकाम हासिल किया। भारतीय एथलीट पिंकी बालहारा ने खवातीन के अंडर 78 किलोग्राम के कुराश मुकाबले में कांसे का तमगा जीता। उन्होंने क्वार्टर फाइनल में जनूबी कोरिया की लिम गाराम को 3-0 से हराया। और आखिर में खास खास खबरें एक बार फिर। सुप्रीम कोर्ट ने यूपीआई लेनदेन पर एमडीआर यानी मर्चेंट डिस्काउंट रेट नाफिज करने के मरकजी सरकार के फैसले पर रोक लगाने से इनकार कर दिया है। बैंकों के मुजवजा 3 रोजा मुल्तगीर हड़ताल जो आज से शुरू होना थी मुलतवी कर दी गई है। पाकिस्तान में दहशतगर्दों के ठिकानों पर भारत की सर्जिकल स्ट्राइक्स को आज 10 साल मुकम्मल हो रहे हैं। आज मुजाहिद आज़ादी शहीद भगत सिंह को उनकी यौम पैदाइश पर खराज अकीदत पेश किया जा रहा है। और जापान में जारी एशियाई खेलों में आज खवातीन के 25 मीटर पिस्टल मुकाबले और अंडर 78 कुराश मुकाबले में भारत ने चांदी और कांसे के तमगे जीते हैं। इसके साथ ही खबरों का ये बुलेटिन खत्म हुआ।